आकाश भने आगरतला तिनी पान्दा सेङ्जाको कपुर आवाइ पान्दा अजर हो रखनाइ दङ आकाश भने आगरतलानि कपुर आवाइ पान्दा अजर हो जों थांलायने कक्का हामी फाइसिङ स्वामीजी स्वामी विवेकानन्द सालागमानि कक्का हामी फाइसिङ सागनि बिसिङ साग सागनसे सिसा रेडि केबनो न फोरोङै मानिया साग सागनो सिसारिया के केबनो न दुमसावै मानिया नों साग सागसे सिसानानै नांनाय नों साग सागसे दुमसानानै नांनाय होनै

ka bang ta khute bu khu so nor khanai tonga fm jento sara sa point to kha ke 101.6 megahertz ta bon bechab tonai live mani kathma rasmala ni kok ka bang ta khute bu khu so sri rasmala ni sentini khanai उन्नै लहरनि कथमा वचनखनालाई नै पहिला लहर तंगो च्याङसामा दैत खतल तिपुर बसंनि कथमा तिपुर खतल सुब्रायनि रुवाय सुब्राय तिरलोचना चाहिँ सुब्राय खतल नक्सी सानै तिपुरा मताई चिब्रुई सुरिमुङ दक्षिण खतल ताई दक्षिण खतल

0: आसु ज्योति खनागन र विपासरी यङ तै मानिक देव्र म भएर सब्जाग्र समूह खनातक खराङ्ग फाइदे हेके तब रुमी मोरा सिंह आदम जमतिया तै रुमी मोरा सिंह भएर सब्जाग्र समूह नरम्बर
1: हाइन रक्ता मता खन पाइले यको हाइदा
2: बाबा